0: बिस्मिल्लाहिर्रहमानिर्रहीम अस्सलाम वालेकुम मैं दोहरा आज जगाड़ू के खबरगढ़ प्रोग्राम मेरे आगे खबरगढ़ प्रोग्राम एक तिबे फ्राम पत्ते ऊपर नियाकोन रुकिया मेरे एक प्रोग्राम का अर्गुन में बदादा मुहिम खबर तो के तेरेगा मैं दुर्मती हम जे हम तक गुड़ी के दिमावा दत तक हल होदम के गुतुम राज्य बेनवा एही तेरे कह होदम बेर कौम तक एक मशवरा तो पुरम ताकम खारजी वजीर विताड़ वचे आम सेहत के रखा तेरे कं कशोर कुर्मा इंसाफ फिर दमे हटने माल यही तेरे कं कौम तक बेन वाकम सेहत आयला या इज्तिमाई यही अभे वजीर किला अली विताड़ वचे सूर्या के कुरी के रईस बशार अल असद के वेरिकम का सियासी आदि सलामती गोतुन लुब्रान के मच्छन ओ नफूस फंडवे हम हम दे कौम के गोतु का गुलुंग आलम बट्टन कुरम दाकम मस्टर दिरासा कुरा फरात तक बोलो अदवस इतर खबर था मी द्विहरा जगाड़ू के खबरगढ़ प्रोग्राम मेरे ये खबरगढ़ प्रोग्राम एक तिबे फुना बद्ध करो मेदनी अड़कन रुकिया मियाँ समय बता दी खबर तो तफसील तक मेदुरमती के हमन जी हम तक गुड़ी के दिमावा दति तक हल होदम के गोतुन राज्य बेन वा यही तेरे कं होदम बेर कौम तक मशवरा तक कुरबम गेंदवाकम खारजी वजीर इर्तिशाम आदम पिताड़ वज्जे तफसील इधाम नाय
1: رئیس جمہوریہ کے اوفیہ کا بے وینو سرنگ بدلوم کا خارجی وزیر ارتشام آدم ودال وی میدو ارمتی کے ہنگورام ایک گلی کنگ اہن گومت کا ایک گتر راجے گا وستکٹ کے نوم دلت کا کنمت واکما اہن نمیس کا پوت کے چا اساسی سامانو ادی اینوم وستکٹ راجے گے نومت کا کوریویں گوری مسکتا گلے گتن ایک ویری گومت کا ایک مشورات کوریویں گند واکما ودال وی وزیر ودال وی مقاما حوال وڈا گن فہون یورپ کے گومت کا عربی گومت کے سفیر نا گلوا اے گومت کن راج فہ کو دیوین ہوری فرصت بدل مون گن دبا کما نمس میں سکے کربنی سرکار ان گن گلوا موڈیس فرسٹ پولیسیا اے گت کم وزیر فہن کرے وی
2: دے دے گومت کو گڑگن میں کے بائیلیٹرل پارٹنرز اڑو میں کے اٹے ایک ویری گومت کا گلا گن دین اڑگن میں می ہی ہو دما ادی امیڈیٹلی بین نو وان نیسسٹیز ا میڈیکل ادی ایکوپمنٹ فارماسیوٹیکلز ہو دما ಟಕ ದೆನ್ ಅಳ್ಗೊಂಡ್ಮೆಂಡ್ ನಂಗೆ ಎಮ್ಮೆ ಆಗು ಹೇ ಅದಿ ಫಹಾಗ ಕೊಲ್ಲವಿ ಹೆಂಗೆ ಕಾಸ್ಟ್ ಇಫೆಕ್ಟಿವ್ ಕೊ ಅದಿ ಲಿಬೇನೆ ಮೀನ್ಸ್ ದೆನ್ ಫೆಸಿಲಿಟೇಟ್ ಕುರಾಣ ಆಲ್ಟರ್ನೇಟಿವ್ ಚಾನಲ್ಸ್ ತಕ್ಕೆ ಎಸ್ಟಾಬ್ಲಿಷ್ ಕುರುಮ ಎಮ ಸಿಕ್ಕತಕ್ಕೆ ಕುರವಣ
1: وزیر ارتشام منی ہمنو جہوں ہنگا گوم توگا دیرولے دیوے ہنگے حالتو خارجی وزارہ ورک گاتوں بلو منداکم فاہن کرب وافا ادھی رائی تنہ بینوں وا اہی ترکن ایمبسی تکا گوم توگا سرکار تم مدورکو کرب منگندواکم ویس فاہن کرب وی
0: आम सेहत के रखा तेरिकं कशोर कुर्मा इंसाफ फिर दमहटन माली यही तेरिकं कौम तक बेन वाकमा सेहत आयलाया इज्तिमा यही अब वजीर किला अली विदाड़ वजे वजीर मुहिम विदाड़ दुनिया के सेहत जमिया के बदलम का देखो देखो निर्मति एशिया सरहद के मेम्बर कौम तक फरातुम बयान इवोम दुनिया के सेहत जमिया हद्दी हनुवन बदलम का सरहदी कौम तक फरातुम इवे बयानु वजीर किला अली वणी दुनिया के सेह निजाम कुरीमत इफवा इक्तिसादी दति तक सियासी नूतन वस्कम के मिदंडवल के बैन लक्वामी गुणुंत इतर बदही कुरम वे वगुतुक फाग कुरवाफ मिहालत गावस्ते कु निर्मति एशिया सरहद वणी बलित कंट्रोल कुरमा कुल्ली नुरकल के हालत तक तैयार उमा डिजिटल हेल्थ के दायरा फाह कोल्लवे नतीजा तक होदा फाकम वजीर विताड़े می کوریرون تک علی اڑوالا بم وزیر کی لوانی می سرحد کے قوم تک دوم فت کے استعمال کرمن ا جیل تر رکھا تر کرمن علی ہر دنا فیول تک بلیت نتال من ہودی کام نتال من کا ہودی کامیابی تفا کر باف ادی میکم میکن کما کو دیکھو نرمتی ایشیا قوم تک نمونا دکم داکم وزیر بیتاڑی دنیا کے صحت کے نظام استہ کرم کا ما گن تین اساس کا دیکھو نرمتی ایشیا کے قوم تک بار اڑاکم وزیر بیتاڑی मेदुर्मती का हिंगमुंदा हंगुरामे गुळिगेन सरकारो मसवरीना हेव अगुगा तेव फोर को दिन मा कुरा मसेकतु के दशम मिहातना दे पॉइंट फहे मिलियन लीटर के तेव दूकफ वाकमा मसरिकमा दंडवरिकमा कंडुगे वसीलत का बे वजीर अहमद शियाम विताळवेचे वजीर में विताळवे रईस जुमहुरिया गोफियुगा बेवेवी नोसरिंगे बद्दलुमगा वाकफुल दक्कोम तफसील हलीमा त्रीशा
3: ಮಸ್ಸರಿಕಮ ದಂಡವರಿಕಮ ಅಖಂಡುಗೆ ವಸೀಲಿತ್ತ ಕಾಬೆಹೆ ವಜೀರ್ ಅಹಮದ್ ಶಿಯಾಮ್ ವಿದಾಳ್ವಿ ಸರ್ಕಾರು ನಿಮ್ಮಾಫ ಅವತಿ ಎಸ್ಟಿಒ ನುವತ ಫ್ಯೂಲ್ ಸಪ್ಲೈ ಮೋಲ್ಡಿವ್ಸ್ ಮೆದುವೆರಿಕೊ ಮಸ್ವೆರಿನ ಅತ್ಯೋ ಫೋರ್ ಕೊದ್ದಿನು ಮಕ್ಕಮ ಏಕಂ ಎಕುತ ನಿಮ್ಮಾಫ ವಣಿ ಮಸ್ವೆರಿಂಗೆ ವಸ್ವರ ಬೊಡು ಎದುಮೆಗೆ ಮತಿಂಕಮ ವಜೀರ್ ವಿದಾಳ್ವಿ ಸಬಬಕ್ಕೆ ಇತ್ಯೋ ಫೋರ್ ಕೊದ್ದೆ ಫರಾಯ್ತ ಮೆದುವೆರಿಕೊ ಮಸ್ವೆರಿನ ಲೂಯಿಫಸ್ ಹೆಹ ಕೊತ್ತೆಯೋ ಫೋರ್ ಕೊದ್ದಿನ ಮಕ್ಕಮ ವಜೀರ್ ವಿದಾಳ್ವಿ ಮಿಹಾರು ರಾಜ್ಯಗೆ ಉರಿಹ ಹಿಸಾಬಕ್ಕೆ ವೆಸ್ತೆಯೋ ಫೋರ್ ಕೊದ್ದೆ